जानकारी गराएर

बैठकले दुईवटा जलाशयुक्त

लागत को मिलाकर थोड़ा 5000 आई प्लस रेवेन्यू परियोजना का 10,42,33,00,000 रुपये लागत को सर्वगिरी 5000 परियोजनालाई स्वीकृत गरेको हो। यसरी सरकारले चाडपर्वको बेलामा नागरिकलाई अत्यावश्यक सामग्री अभाव हुन नदिने गरी गृह कार्य थालेको छ। त्यसका लागि सरकारले सङ्घ प्रदेश र स्थानीय तहका सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्दै नियमित तथा आकस्मिक प्रदानहरूलाई तीव्रता दिने पाएको छ। चाडपर्व र विकल्प श्राद्धको अवस्थामा आपूर्ति श्रृङ्खलामा पर्न सक्ने सम्भावित दबावलाई दृष्टिगत गरी अत्यावश्यक खाद्य वस्तु, खाना पकाउने ग्यास, इन्धन, औषधि तथा दैनिक उपभोग्य वस्तुको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप तीव्रता दिने।

खाएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपालीका अध्यक्ष राजनगरदेखि दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नु भएको छ। पार्टीका निर्देशनामा हिजो पुरस्कार नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक 7 गतेदेखि मंसिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। कार्य स्थानीय तह प्रदेश

0: Fabienne benannt sie, also wir als Tier sagen Fabienne, was schon sagen können. Wir als Tier sagen Fabienne und hinzu, Kartik Sater, Fabienne, und die hat schon in der Lande, Jürgen, und die hat schon gesagt, Frau, und sie hat sich für das Gute Jürgen, sondern das ist ja sehr, als Tier sagen Fabienne, und die Kari wie die, also die Brüder, die Kari, die Kari, die
1: यसै बीच नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको निधनमाथि पुनर्प्रस्ताव उठाएको छ। मनोनयनमा योग्यता अनुभव र योगदानको मापदण्ड कारण नभएको हुने नेताले असन्तुष्टि जनाएका हुन्। हिजो बसेको स्थायी समिति बैठकमा तर्फ बहस भएको छ। नेताले मनोनयनको श्रृङ्खलामा लगाउन

0: फल-फूल, तरकारी, दाल, अंडा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने पानी परिहाल्छ नि।
1: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गराउँ, पुसिलो खाजालाई

सापकोटाको सम्पर्क सञ्जालमा सुरक्षा अधिकारी राजनैतिक व्यक्ति र ठुलाका व्यापारीसम्म संवेदनशील सूचना चुहावट र न्यायिक सेटिङको आशंका अनुसन्धान चल्दैछ। त्यस्तै चाडपर्व सँगै महँगो बढ्यो महँगी फितल सरकारी नियमन शीर्षक

है प्रभु निर्मलालय का सरस्वती निर्मल प्रभुता आनंद करते हैं यानी कि दालय आचरण संबंधी नियम पटक पटक उल्लंघन करेको अनुशासनहीन काम गरेको र नेपाल सरकार एवं आफू कार्यरत संगठनको नाम प्रतिष्ठा र छविमा आज पुर्याएको कसुरमा बर्खास्त गरिएको स्पष्ट पारिएको छ। यसरी पूर्णा पत्र दैनिकमा पहिलो विश्वमा युवालयका उपलब्धिमा जोड्ने वातावरण भनिन्छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम सिन्हाले बताउनु भएको छ भने विश्व बैंकसँग सम्झौता गर्न स्वीकृति

चोरी कर मानी मानी नहीं मानी

itu dulu saya ingat di Lampion itu ada pasca kereta ini.

Thank you.

Thank you.

0: गरेको कुरा छ। उज्यालो बालेर जुत्ताबाट घरको लगाएर हिँड्नु पर्ने कसैको चाकुले टोकिहाल्छ नि
1: है भन्दछन्थे। सर्पको टुप्पाइबाट पस्छन् तर खेतबारी झाडी गरेर बम्बुट नगर्ने सुत्नु अघि ओछ्यान टपुट्याउने झुन्डाले मात्रै सुत्ने बारे बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टुप्पाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा खिच्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि। मिसले त घर वरिपरि धुनुहरू फुर्ने र तातोमा या नदिनामा मिसहरू सर्प हुन सक्ने भएकोले नजानेकोले भन्नुभएको थियो।
0: साधारण सरकार सापको टुक्राबाट बस्न सकिन्छ।

Gracias.

Sí, va a ser.

Thank you.

0: हिन्दी समाजमाथि सँगै तपाईँकै चिर परिचित श्रेष्ठ हेर्न फेर्न विभिन्न किसिमका हिर्केपालिका दिल किसानहरूको आइसकेको छ।
1: टोरी जात नसमा खेती लोकल टोरी उन्नत जातमा मोहन पी केराउ लोकल केराउ सिक्किम अर्किड केराउ चना आजमा वर्षी घाँस गहुँ च्याउको बिउ आलुको बिउ लसुनको बिउ विभिन्न जातका तरकारीका बिउहरू
0: पशु पक्षीको औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि कुखुराका बच्चा कुखुराको दाना गाई भैँसीको दाना रासायनिक मलमा युरिया डिएपी पोटास जैविक मल लगायतका किसानहरूलाई चाहिने गुणस्तरीय सम्पूर्ण बिउ बिजनहरू श्रेष्ठ एग्रोफेटमा पाइन्छ। दीपावली र चाड पर्वको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग इष्ट मित्र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: Thank you.

0: Ella
1: se puede hacer.

0: विद्यालय में पनि हाम्रो वडा फिल विद्यालयको मैले भनिसकेको समस्या छ विद्यार्थीको आफ्नै पनि उहाँहरू लाग्नुपर्छ र लागेर पनि यदि पुगेन भने हामी जोडमोड गरेर पनि हाम्रो विद्यालय हामी चिताउन सकेनौँ। केन्द्र सरकारको माध्यम 2025 25 विद्यार्थी हुनुपर्ने भएन भने त्यो हामीले रोकेको त्यो केही प्रभावले नेपाल सरकारको नियम अनुसार नेपाल सरकार कानुन अनुसार कार्यविधि अनुसार मर्चा हुन्छ नै तर चाहिँ अब लाग्छ भन्दा त्यहाँ सुन्दा अब लाग्छ भन्दा यसरी हुन्छ तर हाम्रो प्रश्न हुन्छ र तर एकपल्ट भन्ने कुरा भयो अलिकति चाहिँ
1: जस्तै अब विद्यार्थीहरू खट्नुको कारण यहाँले के देखिन्छ जस्तै स्कुलहरूमा विद्यार्थी प्राइभेट स्कुलमा विद्यार्थी बढ्नु सरकारीमा खट्नु एउटा विश्वासै समुदायले सरकारी शिक्षकप्रतिको विश्वासै घटेको देखियो र ती शिक्षकहरूले आफैलाई विश्वास गर्नुहुन्न किनभने आफ्ना छोराछोरी प्राइभेट स्कुलमा पठाउनुहुन्छ तब कि उहाँहरूले मैले गुणस्तरीय शिक्षा दिन सक्छु भन्ने आफैमा विश्वास छैन भने समुदायले कसरी विश्वास गर्छ?
0: मेन समस्या हाम्रो यही नै हो। मेन समस्या के हो भन्नुहुन्छ भने अब शिक्षकका छोराछोरी अलिकति हाम्रो स्कुलमा पढ्ने स्कुलमा पढ्ने हामी जुन प्रतिनिधिका छोराछोरी स्कुलमा पढ्ने गाउँमा अलिकति गर्ने मान्ने अलिकति बुद्धिजीव सर्वको अलिकति गाउँको भन्ने टाइपको मान्छेका छोराछोरी हाम्रो स्कुलमा पढ्ने यति पनि सर्वसाधारण तपाईँको चाहिँ मात्रै चाहिँ पढ्यो सरकारी स्कुलमा राख्नु पर्ने भन्ने खालको सोच आउँदैछ। अहिले उहाँहरू पनि अब तपाईँको अहिले नेपाल नेपाली तपाईँको नेपालमा राम्रो भए पनि विदेशी रोजगारको पट्टि घरमा एकजना साइड विदेशी रोजगारमा हुनुहुन्छ उहाँले पनि राम्रो अब मासिक 50,000 दिन माथि कमाउने मान्छेहरूले चलाउनु धेरै हुनुहुन्छ त्यस कारण उहाँले पनि हामीले पढाउनु सक्ने होला भन्ने खालको एउटा चाहिँ मनोभावना भावना चाहिँ सबै विद्यार्थीहरूले भएको छ। हामीले यदि सरकारी स्कुललाई राम्रो बनाउने हो भने हामी सबै कर्मचारीदेखि कर्मचारी जनप्रतिनिधि कामका सबै मिलेर चाहिँ गऱ्यौँ भने अब यो सरकारी स्कुलमा नजाने के भएन। अहिले सरकारी स्कुलका शिक्षकहरू अब प्राइभेट स्कुलभन्दा विज्ञ नै हुन्छ किनभने 30 वर्षदेखि लोकसेवा पास गरेर आउनुभएको छ। उहाँहरू पढाएर अनुभव छ उहाँसँग अरू पढाएर उहाँसँग हुनुहुन्छ तपाईँको त्यही नोक्सेवामा तपाईँको कुनै पनि नोक्सेवामा पास नगरेको पासै गर्नु नभएको भए प्राइभेट स्कुलले राखेको देखिन्छ। त्यस कारण अब हामीले त्यसमा अब सरकारी स्कुलको अब त्यो शिक्षक भन्दा पनि हामीले कमजोरी हो
1: त्यसमा। जस्तै अब यहाँले भने जस्तै शिक्षकहरू लोकसेवा पास गरेर दक्ष हुनुहुन्छ उहाँहरूसँग क्वालिफिकेसन पनि छ अनुभव पनि धेरै छ तर पनि आफै माथि पनि उहाँहरूले विश्वास गर्न
0: नसक्नु कमजोरी त्यही कमजोरी अब अलिकति उहाँको कमजोरी अब यो विश्वसनी उहाँहरू पनि यही छ आफै विज्ञ हुनुहुन्छ आफै दक्ष हुनुहुन्छ आफ्नो सोचले मैले पढाइ स्कुलमा राख्नुपर्छ म सबै मेरो सबै लैजानुपर्छ भन्ने उहाँहरूको अलिकति त्यो चाहिँ कन्सेप्ट एकदमै कम छ र उहाँहरू पनि सुधारेर जानुपर्छ। अब यो विषयमा चाहिँ अब उहाँहरूलाई कसैले पनि कमजोर भन्दैन प्रत्यक्षभन्दा कुनै पनि उहाँले अझ राम्रो स्कुलमा पढाउने खालको कुरा गर्दा यसमा नराम्रै हुन्छ। त्यस कारण अहिले मान्छेले विशेष गरी शिक्षाभन्दा पनि आफ्नो सम्पत्ति तपाईँको सुरुभन्दा लागिरहेको देखिन्छ र गाउँमा म कुनै बुढो स्कुलमा पढाएको हुन्थे मेरो छोरा टाइफेड लगाएर स्कुलमा बोल्थ्यो भने स्कुलमा अलिकति पाएको हुन्थ्यो भन्ने खालको छ। अब सरकारी स्कुलमा बुढो स्कुलमा टाइफेड लगाएर टिफिनमा खाजा राखेर सरसफाइ

0: सरकारी स्कुलमा पनि उसो छ पाठ्यक्रम छ कि छैन त्यो थाहा छैन, तर प्राइभेट स्कुलमा पनि बच्चालाई बिहानैदेखि स्कुल पढाउने तयारी गरिराखेको
1: छ। स्कुलमा एउटा नोटबुकलाई चाहिन्छ भने हाम्रो सरकारी स्कुल पढ्ने विद्यार्थीलाई टेकिङ नोट काट्ने त्यही नगरे पनि त प्रब्लम, तर त्यही कार्यको भिन्नता छ कि त्यो सरकारी स्कुल पढ्ने विद्यार्थीले आफ्नो आफ्नो विभागसँग कार्यको कुरा गर्यो भने त्यहाँ कति गाडी चाहिन्छ, के गर्ने गाडी चाहिन्छ भन्ने खालको कुरा राखेमा हामीले यो सोच हामी अभिभावकले अब भिन्नता यो प्राइभेट र सरकारी स्कुलको भिन्नता हाम्रो विभागले हटाएर यो समस्या राखेर
0: यहाँले एकदमै धेरै यो पाँच वर्षको अवधिमा धेरै काम गरेको जानकारी गराउनु भयो। यो पाँच वर्ष अवधि

कुखुराको दाना गाई भैँसीको

0: हाम्रो भएन भन्नु भयो नि मिस्टेक त घरको नेपाली टुक्रोहरू घुम्ने प्रान्तमा या नदीनालामा विषालु स्वरूप हुन सक्ने भएर पनि नजाने पनि हुनुभएको थियो।
1: साथी आफ्नो कहाँ सडकको कुरा गर्ने कस्तो साथी छ सानो राम्रो गरेर चाहिँ जान सक्छ।

0: धेरै सेवा एउटै ठाउँमा पहिलो कुरा त दूर संकलन गरेर उत्कृष्ट मूल्य प्रदान गर्ने अन्य दुधको पैसा भुक्तानी हुने दुध पनिर दही क्रिम छुर्पी आइसक्रिम लगायतका दुध जाने सामग्री हुन्छ अनि पशुको दाना माछाको दाना औषधि प्राण चोकर विषादी बिउ बिजन मर्खा तथा कृषि औजार समेत उपलब्ध छ। सुन्नुहोस् न भाइ, तपाईँको पशु बिरामी भयो भने घरमा गएर उपचार गरिनुका साथै प्राथमिक सल्लाह पनि दिइन्छ अनि पशुको खानीमा अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: चालिस
0: पचास

Tragic Reality Sundays.

उपहारको रूपमा लैजाने सबै उपहारमा अहिले स्वस्थ र ताजा तरकारी तथा फल खान

Gracias.

0: प्राथमिक अनि गृहबाट अनि कुरा दुर्जना परियोजनाबाटका ऋण लिन सम्बन्धमा किस्ता तिर्न कतिर छ बैङ्क लघु वित्त संस्थाबाट मन जिसेबाट तर के ऋण पाले छन्
1: कर्ज भुक्तानी गर्न ऋणी

0: श्रेष्ठको भेटमा आयो
1: त्यो समय राजेसँगै तपाईँकै चिर परिचित श्रेष्ठ एडभोकेटमा विभिन्न किसिमका हिन्दी बालिका विरोधी जनहरू आइसकेको छ।
0: टोरी जात मासु खेती लोकल टोरी उन्नत जातमा मोरङ्गी केराउ लोकल केराउ सिक्किम अर्जेल केराउ चना राजमा दसिम खास गहुँ च्याउको बिउ आलुको बिउ रसुनको बिउ विभिन्न जातका तरकारीका बिउहरू
1: पशु पक्षीको औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि कुखुराका बच्चा कुखुराको दाना गाई भैँसीको दाना रासायनिक मलमा युरिया डिएपी पोटास जैविक मल लगायतका किसानहरूलाई चाहिने गुणस्तरीय सम्पूर्ण बिउ बिजनहरू श्रेष्ठ एग्रोभेटमा पाइन्छ।
0: प्रोप्राइटर कृष्ण श्रेष्ठ श्रेष्ठ एग्रोभेट बाँसबाडी किसान चोकदेखि दक्षिण पुस्तकालयको पूर्वासनमा
1: साथै विजया दशमी शुभ दीपावली र चाड पर्वको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग इष्ट मित्र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक

0: औषधि ग्रहण चक्कर विषादी बीजन मर्खा तथा कृषि औजार समेत उपलब्ध छ।
1: तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरेको तपाईँ स्वास्थ्य सुविधा पनि दिइन्छ।
0: अनि पशु तथा भाइ बिमार तथा गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।

0: सहयोग सहकारी उचित बाजार राजुका ग्राहक व्यक्ति सोची उत्तम सरलता उयरी
1: हजुर कृषि खेतीका लागि पुस्तकमा लेख्न चाहन्छु म बर्दियाका पाँच सोमा पशुपतिनाथ सप्लासमा इन्डियन इटालियन खान पर्खाई पर

बाहिरी विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मार्ने

0: डीएपी पोटास जैविक मल लगायतका किसानहरूलाई चाहिने गुणस्तरीय सम्पूर्ण बिउ बिजनहरू श्रेष्ठ एग्रोफेटमा पाइन्छ।
1: प्रोप्राइटर कृष्ण श्रेष्ठ, श्रेष्ठ एग्रोफेट बासवाडी किसान चौकदेखि पश्चिम पुस्तकालयको पूर्व साइडमा।
0: साथै विजया दशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग, इष्ट मित्र, स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण हिन्दू दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: तर दुधको मूल्य पाउनु पर्यो नि।

0: अन्न गेलावरी साग सब्जी फल फूल सहित
1: अब मेरो खण्डमा अनुठा

0: 睇睇有冇暫時先。
1: 你想你

0: सम्म सम्पूर्ण बजारमा 20% छुट र निशुल्क चेक जाँचको व्यवस्था गरेको छ।
1: भाँचिएको

Thank you.

कहा

रेडियो प्रभाव एफएम द्वारा जारी को जारी संदेश।

विषय नाकाभन्दा पनि सेवा खाने सुरु गरिएको यो कार्यमा हामीलाई साथ दिनुहोला। यदि तपाईँहरूमा तपाईँका सिद्धान्त प्रयोग हुनुहुन्छ भने एकपटक अवश्य भिजिट गर्नु।

Thank you.

Joshua, son hijo de Ari, son de Is.

0: 你的账上可能也被查了。
1: 你们那一个账号是一个什么什么的，该一个账号是什么的？

रेडियो गुरुबाबा एफएमद्वारा सामाजिक मजा सन्देश

Gracias.

0: प्रथम धान जगत कृषि ज्ञान केन्द्र बाटे चलै होला।
1: भर्ट्याम मच्छीमारा लट्याम गेल एक महिला गहुँ काटनमा स्याच्याङ गेलमा गेलो लट्याम मच्छीमा फेरि प्रयोग गहुँ काटनमा पर्कन भोटो नगरपालिका तेल पठ्याएका कल 50 वर्षीय पुष्पलामी छानिक ज्यानको स्थानीय अनुसार लामी छानिक शुक्र बिहान मच्छीमारा लट्याम गेल रही दिनख घरनी अमरपालसँग उहाँ खोजी सुरु गरिएको र खोजी गर्नका क्रममा लट्यामको मुखसँग मलाई कपडा देखा परेका छ। खोजी कार्य टिप्पण पारिएको छ। खोजी क्रममा लामिसानिक शुक्रका 10 बजे लड्डेमा उत्तर अवस्थामा फिर्ता प्रयोग प्रहरी जाने होला। सब आवश्यक कानुनी प्रक्रिया पुरा गरिसकेर प्रहरी जिल्ला प्रहरी कार्यालय बर्दिया सूचना अधिकारी प्रहरी प्रेमिक रेशम पोखरा बुटेलोबाट
0: थारू समुदायको एक वर्षको दशैँमा चित्र भएका तिथिले दुई पूजाहरूबाट बच्चा बनेका तिथि विधुमा एकपल्ट अनि बताए घरमा हुनु थारू भगवानको छलपछि तिहार बनाइना मिति ओ परम्परागत विधि तय गर्नको निम्ति थारू भगवान मोटा महत्वका बुद्धिजीवी देशभन्दा गुरुवा गुवा घर गुरुवा अध्ययता पत्रकार तथा थारू कल्याणकारी निसभाको प्रतिनिधिहरूको सहभागितामा दशैँ बनाइना तिथि ओ विधिमा एकरूपता कायम गर्न थारू कल्याणकारी सभाको केन्द्रीय कोषका अध्यक्ष चुरा बहादुर चौधरी कुमार 25 गते जिम्मा थर्ना कुमार 31 गते पनि सोकी ढकिया बन्दी ढुइया तथा कार्तिक 1 गते टेक्ने पूजा निर्णय गर्नु छोडेर उनीहरूको कार्तिक 2 गते पिता बेना भुइँमा थालमा भर्तीमा लगेना जिम्मा देखि लगेना तथा घरमा गहनेन टिका लगेना निर्णय गर्नु उहाँ जनेकोबाट अध्यक्ष चन्द्र प्रसाद चौधरीको अध्यक्षतामा हेर छलफलमा थारू कल्याणकारी सभाको केन्द्रीय कोष अध्यक्ष चुर्म बहादुर चौधरी विशेष अतिथि रहनुभयो। छलफलले तयारी गर्न पिठी हो पिठी अनुसार दशैं मनाए थारू कल्याणकारी सभा मतामा बर्गर अनुसार सँगै थारू संघ संस्थाको समुदाय वन अर्जित गर्नुबाट
1: पानी पर्ना हो बनाउ मसेरी घाम चालापाट रङ खाने खोइना गैया भैँसिया गैया भैँसिन छेरी भैरी मन सुका ओ खेल्नाको देखा पर्नाको देखा पर्नाको रोक्दा पश्चिम परजीवी असङ्क्रम मसे पशु चौपाई अङ्कन कसैको बजाए सिकै एक पशु सेवा केन्द्र जोडा पशु प्राविधिक कृष्ण राष्ट्रिय कसैको सम्बन्धी
2: त्यसको म्हणजे मी स्मशान आणि स्मशान साठी
1: Thank you.

Yeah.

0: सब्जी फल फूल सहित पूरा खाना है और खाना तंदुरुस्त है। पूरा खाना संसद भी चाहिए।
1: रेडियो गुरुबाबा FM द्वारा चालित मजारी संदेश।
2: नमस्कार, मैं सत्यम प्रजावान सम्पूर्ण मेरो सेवा कार्यहरूमा सुख स्वास्थ्य तथा निर्धारको आर्थिक जीवनमा शुभकामना व्यक्त गर्न चाहन्छु। साथै मैले उद्योग भारत चर्चा गर्छु। यसबाट मैले चाहिँ ग्यास्ट्रिक अल्सर क्यान्सर बदासी विषाक्त चिजले टोकेका सबै घाउ खतिराको सबै अनि छाला सम्बन्धी रोगको सबै हात खुट्टा झम्कने पुरा हात खुट्टा पेट टाउको पुरै टुटेका सबै सफल उपचार गरिरहेको छु। Thank you.

0: चारमा बिस वर्ष शुक्र विष्णुका चिन्ताको व्यवस्था गरेको छ।
1: सफाई नमिले पुरै सेर जा

चार शून्य शून्य दुई सय एघार अन्ठानब्बे चार एकासी शून्य अस्सी दुई सय छ र अन्ठानब्बे पचासी एक्काइस आठ सय पैतालिस।

आफ्नो भाषा आफ्नै आवाज समावेशी रेडियो पुस्ता आवाज।

आता कृष्ण आकर्षण गर्न सक्छ तर विदेशबाट आयातित वस्तुको बजार विस्तार गर्ने काममा सरकारी संयन्त्रले नेपाली किसानहरूलाई

0: वैकल्पिक ग्रह बनाउने काम गरिएको छ। हिजो साँझ सात बजेपछि पृथ्वीलाई सातमा दुई तर्फको सवारी आवागमन रोकिएको थियो। सडकको करिब 100 मिटर भागमा चिरा परेको र करिब 20 मिटर खण्ड भाँसिएको प्रमुख जिल्ला अधिकारी रश्मी पाण्डेले बताउनुभयो। सडक भाँसिने र पहिरो जाने जोखिम देखेपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको हो। हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सडक पूर्ण रूपमा कहिले सञ्चालनमा आउँछ भनी सोधेका छौँ।
1: Yeah.

0: परिप्रेक्ष्य निर्माता पुल स्थापन कार्यक्रम का संयोजक तथा नेपाली सेना का पूर्व उपमंत्री धर्मेन्द्र झाले नेत्रावती महाविद्यालय निर्माण को काम अंतिम चरण में पुगेको जानकारी दिनुभयो। नेत्रावती सदै महत्वपूर्ण मानिएको सेप्रेसीको परिप्रेक्ष्य निर्माण कार्य पनि अघि बढेको छ। यद्यपि केही प्राविधिक कठिनाई र भौगोलिक प्रतिकूलताका कारण काममा केही ढिलाइ भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल पुराना विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा ड्रोन बेलुन उडान तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैलाई सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ बिरुवाले जानकारी दिनुभयो। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा वृत्त पशुपक्षी बगाउने जस्ता गतिविधिले चराचुरुङ्गी र वन्य जन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहोर मैला तथा मृत पशुपक्षीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ। राति केही स्थानमा पानी परे पनि भोलिबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि कोशी र बागमतीका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईमा आंशिक बदली रही मौसम सफा रहनेछ। राति हिमाली क्षेत्रका एक दुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना छ। पर्सि दिउँसो पहाडी भेगका निकै तलम स्थानमा हल्का वर्षा हुने र राति त्यसै घर कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद विनु महाजनले बताउनुभयो। विभागका अनुसार आज कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिउँ पर्ने सम्भावना रहेको छ।
1: पर्सिको मौसमको कुरा गर्नुपर्दाखेरि तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभएका थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै साना भयो नागरिक प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढिरहन्छ। भोलिको लागि वर्षाको सम्भावना पनि कमेछ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्य प्रायः सफा नै रहनेछ। पुरा वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा दोस्रो हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन। पर्सिको लागि
0: काठमाडौँ महानगरपालिकाले दशैंमा घर जाने यात्रुलाई लक्षित गरी गुम्बुकुर स्थित नयाँ बस पार्कमा निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ। महानगरपालिकाका अनुसार स्वास्थ्य कक्षबाट रक्तचाप र मधुमेह परीक्षण तथा झाडा पखनाको औषधि वितरण गरिएको छ। त्यसै पनि सञ्चालन हुने सेवाका लागि महानगर प्रहरीले भिड व्यवस्थापन समेत गरिरहेको छ। अहिले नयाँ बस पार्कबाट बाहिरिने यात्रुको संख्या सामान्य समयको तुलनामा तीव्रसम्म पुगेको छ। काङ्ग्रेस पन्ध्रौं महाधिवेशनमा अन्तर्गत पदाधिकारीको मतगणना शुरू भएको छ। मतगणनामा ढिला गति शुरू भएको हो हुन ढिला भएको हो। अहिले उपसभापति र महामन्त्रीको मतगणना भइरहेको छ। मतगणना चार हिसाबमा हुने निर्वाचन समितिले जनाएको छ। यसै गरी नेपाली काङ्ग्रेसको पन्ध्रौं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नपाई जवाबदेताका रूपमा लिएको बताउनुभयो। विशेष महाधिवेशन पछि भएको पन्ध्रौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उहाँको भनाइ रहेको थियो।
2: नागरिकको विश्वास जित्ने त्यो ठुलो अभियान एकै पार्टी कसरी गरेर मात्र सम्भव छैन। थुप्रै पार्टीका साथीहरू जस्तो अधिवेशनको प्रतिस्पर्धा हासिल भएको छैन, उहाँलाई साथीहरू हेर्नुपर्दछ। यो अधिवेशन मैले केही सुनेको छु, हाम्रो लक्ष्यमा केही साथीले जिम्मेवारी प्राप्त गर्नुहुन्छ। अनि अत्यन्त महत्वपूर्ण साथीहरूले जुन पदमा प्रतिस्पर्धा गर्नुभयो त्यो पद प्राप्त गर्नु त्यो प्रशासन नगर्नु पो गर्छ, उहाँको महत्व कम हुन्छ भन्ने होइन। उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ। अनि सबै साथीहरूलाई श्रीमतीलाई लिएर जाने कुरामा हामी दृढ संकल्प छौँ।
0: नेकपा एमाले तेह्र योजना नेताहरूलाई केन्द्रीय कमिटि सदस्यमा मनोनित गरेको छ। आज बसेको स्थायी कमिटिको बैठकले उहाँहरूलाई पार्टीको केन्द्रीय कमिटि सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टी सचिव महेश बस्नेतका अनुसार मनोनित हुनेमा तेजेन्द्र केसी, मिलप्रसाद गुरुङ, सृजना राई, पुष्पा केसी, भण्डारी, सविता अडल, किन्दु कटरिया, सीता पङ्गेनी, सीता अधिकारी, प्रसाद शाह, तेजमान पाण्डे रहनु भएको छ। बैठकले पार्टीका राष्ट्रियता कमिटीहरूको अधिवेशन, आगामी मङ्सिर 26 नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुस 4 गते गर्ने निर्णय भएको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणित पत्रका प्रमाणपत्र लगायतका अन्य परिचय खोल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त एजेन्सीले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नगरेसम्म वैकल्पिक कागजातका आधारमा दुईजनाको प्रमाणीकरण गरी बैंकिङ सेवा उपलब्ध गराउन आदेश दिएको हो। अधिवक्ता शारीरिकका अधिकारीले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एक मात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। यसअघि नेपाल राष्ट्र बैंकले पुराना खातावालालाई समेत असोज मसान्तसम्म राष्ट्रिय परिचय पत्र अत्यावधिक गर्ने निर्देशन दिएको थियो। जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसैका चार संस्करणमा नेपालले एउटा पदक जितेको छ। त्यो चिनको हाङ छाउमा भएको चौथो संस्करणमा काश्य जितेकी थिइन्। पोलिसा पेरिस पारा ओलम्पिक पनि काश्य पदक विजेता हुनुहुन्छ। यसअघि

Santo sia. Maestro, la vicetta è una raica, raica.

0: Peter.
1: Vishwasa.

तरफ जिम्मेवार को स्थानीय दान गरो। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उयासी सामुदायिक रेडियो उदयपुर र सिआइएन। तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको दुई एमबिपिएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै ग्यारेन्टी एप पाउनुहोस् दुई सय भन्दा बढी एचडी र एसडिटिभी च्यानलहरू। वाइफाई सिक्स लाइन सुपर फास्ट इन्टरनेट र आइटिभी टेकमा आज जना गर्नुहोस्। कल गर्नुहोस् 970-9897। सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्नु।

पहले बात करता यसको अवस्थामा कुनै प्रकार बिस्तारै आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यक छ। साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्न सक्ने प्रकार पुस्ताको सन्दर्भमा

0: नमस्कार आजलाई ताजा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद.
1: नमस्कार.

Peace.

Yes.

बेमौसमी सरकारी जैसा फसल दलहन फूल अंगूर मिर्च अनाज चावल

Did you?

Julio Borto Mujica, hoy se llama Van Rodas.

Thank you.

0: समय लागे सबै तपाईकै चिर परिचित श्रेष्ठ एक रोपेटमा विभिन्न किसिमका कृत्यपालिका बिर बिजनहरू आइसकेको छ।
1: टोरी जातमा सुखेती लोकल टोरी उन्नत जातमा मोरङ्गी केराउ लोकल केराउ सिक्किम अर्के केराउ चना राजमा बसी घाँस गहुँ च्याउको बिउ अर्को बिउ लसुनको बिउ विभिन्न जातका तरकारीका बिउहरू
0: पशु पक्षीको औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि कुखुराका बच्चा कुखुराको दाना गाई भैँसीको दाना रासायनिक मलमा युरिया डिएपी पोटास जैविक मल लगायतका किसानहरूलाई चाहिने गुणस्तरीय सम्पूर्ण बिउ बिजनहरू श्रेष्ठ एग्रोभेटमा पाइन्छ।
1: प्रोप्राइटर कृष्ण श्रेष्ठ श्रेष्ठ एग्रोभेट पासवाडी किसान चोकदेखि दक्षिण पुस्तकालयको पूर्व साइडमा
0: साथै विजय

0: बाजुलाई दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
1: केडाकुडी साग सब्जी फलफुसले कुपोषणको खोराक हामीलाई पत्रलाई तन्दुरुस्त बनाउँछ। खोराक खाना सँगसँगै दुई वर्षसम्म यसमा जारी राखौँ।
0: अठानब्बे पाँच अस्सी पच्चिस शून्य चौध हो। अठानब्बे दुई चौबिस

0: सही पुजारी सतीश
1: नमस्कार महाराष्ट्र मैदान
2: Thank you.

0: खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मृत्यु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ। सुखमय जीवन बिताउन
2: रेडियो प्रभावा एफएमद्वारा जनहितको जारी सन्देश।
3: सबैजना आइसक्नु भयो आजको

0: ज्यावेळी सुद्धा जमिनीवर पाणी रसवली जमीन खुक्क फुलले त्यांना पाणी पहिले पाटे बसावले त्यांना पराठी बघले तर जमीन दाखवणे जसा लक्षण पहिलं काय लक्षण म्हणून
1: पहिलो काही लक्षण भन्छन् भनेको हामीले त पहिलो ईश्वरको लिलाको सम्झेको त सचेत भन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ है
0: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो पुरा आवाज आउने पानीको मूल सुक्ने वा थमिलो हुने रुख र बिजुलीका पोहरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ
1: पहिलो जाने संकेत थाहा पाएर के गर्नु दोस्रो ठाउँ छोड्न सकिन्न
0: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
1: घरका सरसामान निकाल्नु पर्यो हेरिहाल्न मिलेन
0: यस्तो गल्तीले झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकालेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अनुरोध गर्न थाल्नुभयो भने पहिरोका कारण ज्ञान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्ञान कहाँ चाहिँ ज्ञानै नभए के भन्नु